नाद को रंग के बेदया सन्मुख उड़तावे पवर लोभी कुसुम्बास का मिल आप बंधावे तू संत जना कर प्रीत है देख दर्श अघावे श्लोक चितवंत चरण कमलं सास सास आराधन नय विश्रांत नाम अच्युत नानक आज पूर्ण परमेश्वर है सीतड़ा मन मजाहे पलक न थी वे भारा नानक आसड़ी निभाहे सदा पेखंदो सच तणी पौड़ी आसावंती आस कुसाई पूरी है मिल गोपाल गोविंद ना कब हो चूरी है त्यो दर्श मन चाओ ले जाए वे सूरी है कोय पवित्र शरीर चरना धूरी है पार ब्रह्म गुरुदेव सदा हजूरी है श्लोक रसना उच्चरंत नामंग सर्वणंग सुनंत शब्द अमृत है नांग तिन सद बलिहारंग जिन्ना त्यान पार ब्राह्मण हब कूड़ा वे कम एक साई बारे नांग से ही तन जिन्ना तिरहड़ी सच स्यो पौड़ी सद बलिहारी तिना जे सुनते हर कथा पूरे ते प्रधान निवावे प्रामत्था हर्ज लिखे बेअंत सोह है से हत्था चरण पुनीत पवित्र चाले प्रापत्था संता संग उधार अगला दुख लत्था श्लोक पावी अदोद करण आरमण संजोग पूर्ण है गोपाल दस पेटंग सफल नान सो मुहूर्त कीव न सकता पाए सुख मिति हु बारे नानक सावे लड़ी परवान जित मिलंदड़ो मा प्री पौड़ी सावेला कहो कौन है जित प्रभ को पाई तो मूर्त पला संयोग है जित मिले गुसाई आड़ पैर हर त्यायक है मन इच्छ पुजाई वड़े पाग सत्संग होए निवलागा पाई मन दर्शन की प्यास है नानक बल जाई श्लोक पत पुनीत गोविंद है सर्व दुख निवारण है शरण सूर भगवान है जे पंत नानक हर हर हरे छड्यो हबे आप लगड़ो चरणा पास नटड़ो दुख ताप नानक प्रापे खंदिया पौड़ी मेल लहो दयाल तय पय दुवारिया रख ले वो दीन दयाल प्रमत बहुहारिया भगत विशल तेरा बिरद हर पतत उधारिया तुझ बिन नाही कोय बिनो मोय सारिया कर गए लहो दयाल सागर संसारिया श्लोक संत उदरण दयालंग आसरं गोपाल कीर्तन निर्मलंग संसंगेन ओट नानक परमेश्वर चंदन चंदन सरद रुत मूल न मिटई काम तीतल तीवे नानका जपंदड़ो हर नाम पौड़ी चरण कमल की ओड उदरे सगल जान सुन प्रताप गोविंद निरपो पये मन तोट न आवे मूल संत्या नाम तान संत जना सो संग पाइये वड़े पुन आड़ पैर हर चाहे हर जस निरसुन श्लोक दया करणं दुखरणं उच्चरण नाम कीर्तन दया पुरख भगवान नानक लिवत न माया पाए बलंदड़ी भुल गई रखंदड़ो प्रव्याप जेन पाई मेदनी नान सो प्रव्याप पौड़ी जा प्रपय दयाल ना व्यापे माया कोड़ अगा गए नास हर एक त्याया निर्मल पय शरीर जन तूरी नाया मन तन पय संतोख पूर्ण प्रापाया तरे कुटंब संग लोग पुल सवाया श्लोक गुर गोविंद गोपाल गुर गुर पूर्ण नारायण गुरदयाल समर्थ गुर गुर नानक पतत उदाहरण पौ जल बिघम असगाहो गुर भोथे तारियम नानक पूर करम सतगुर चरणी लगिया पौड़ी तन तन गुरदेव जिस संग हर जपे गुर किरपाल जप पाए ता अवगुण सब छपे पार ब्रह्म गुरदेव नीचो उज थपे तार सिरक दुख माया करली ने अब दसे गुण गाए बेअंत रसना हर जसे श्लोक दृष्टंत एको सुनियंत एको वर्तंत एको नर हरे नामदान जाचंत नानक दयाल पुरख कृपा करे एक सेवी एक समला हर एक सपय अरदास ना वकर तन संतया नानक सच्ची रास पौड़ी प्रभ दयाल बेअंत पूर्ण एक एहो तब कुछ आपे आप दूजा कहां के हो।
آپ کرو پردان آپ آپ لے ہو آمن جانا حکم سب نیچل تو تھے ہو نانک منگے دان کر کرپا نام دے ہو جیت سری پانی پکتاں کی ایک او انکار صدگر پرساد ناد کشو نہ جانو من مایا کے ہاتھ بکانو رکھاؤ تم کہیت ہو جگت پور سوامی ہم کہیت کل جو کے کامی ان پنچن میرو من جو بگارے ہو پل پل ہر جیتے انتر پارے ہو جد دیکھو تدو کی راسی اجو نہ پتی آئے نگم پے ساکھی ہو تم نار او ماپت سوامی سیس ترن سہج پاگامی ان دوتن کھال بد کر مارے ہو بڑو نلاج اجہو نہیں ہارے ہو کہے رویداس کہاں کیسے کیجے بن رگناتھ سرن کا کی لیجے ایک او انکار تتنام کرتا پرخ نرپو نروائر اکال مورت اجونی سہ پنگ